0: 2nd, 23rd at Palacio Event Center, 34107 Coat, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping player, clothing, jewelry, mehndi, churiyan, food, entertainment and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
1: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial. For customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001. 905-819-1001. License number 12374.
2: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
3: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
4: Radio Pakistan Toronto CMR 101.3 FM Studios mera aapke number 416-593-0003 ہمارے ساتھ اس وقت موجود ہیں پاکستان سے سینئر جرنلسٹ بلال زمان صاحب خوش آمدید کہیں گے بلال صاحب السلام علیکم بلال صاحب پاکستان کی سازی میں امریکہ ایران معاہدے کا خیال ہے کہ بہت جلد اعلان ہونے والا ہے فیلڈ مارشل آصف منیر صاحب بھی تہران پہنچے ہیں سرکاری دورہ کہہ دیا گیا ہے ان کا ڈی جی آئی ایس آئی کے بارے میں بھی اطلاعات ہیں شاید وہ بھی ساتھ ہیں امریکہ ایران معاہدے کا مسودہ تیار ہے سعودی میڈیا نے یہ دعویٰ کیا ہے اور امریکہ ایران مذاکرات میں پاکستان ہی ثالث ہے فیلڈ مارشل آصف منیر سے مسلسل رابطے میں ہیں امید ہے معاہدہ ہو جائے گا مارکو روبیو کا یہ کہنا ہے تو معاہدے خبر آتے ہی جشن کہاں ہوگا امریکہ ایران یا پاکستان میں
5: جی دیکھیں ویسے تو پوری دنیا کے لیے ہی جو ہے نا یہ ایک اچھی خبر ہوگی لیکن کیونکہ ہم نے دیکھا ہے کہ اس طرح کے معاہدے پہلے بھی امریکہ اور ایران کے درمیان ہوئے اور اس کے بعد ٹوٹے بھی اور دوبارہ جنگ بھی ہوئی تو اتنا جو ہے نا مطلب یہ اعتبار تو نہیں ہے اور ٹرسٹ ڈیفیسٹ جو ہے وہ دونوں سائڈ کے اوپر موجود ہے ایران کی طرف بھی ہے امریکہ کی طرف بھی ہے لیکن اگر اس سارے میں سے کسی نے گین کیا ہے تو وہ پاکستان ہے Obviously, جنگ جو ہے مطلب اس کے جو نقصانات ہیں وہ تو ہم نے دیکھا کہ ہر طرف ہی مطلب یہ کہ نظر آئے معاشی طور پر بھی نظر آئے اور امریکہ نے بھی جو ہے وہ پیسوں کا بھی نقصان کیا اور وہاں پہ بھی مطلب یہ کہ بہت مطلب احتجاج ہوئے ڈونلڈ ٹرمپ کو زیادہ جو مطلب معاہدے کی طرف مائل کرنے میں جن چیزوں نے کردار ادا کیا اس کے اندر جو امریکی اپنی جو عوام ہے ان کے اوپر جو معاشی بوجھ آیا وہ بھی ایک فیکٹر تھا ان کی اپنی پاپولیرٹی کم ہوئی کانگریس کا ان کے اوپر پریشر آیا اس لیے ممالک نے یورپی ممالک نے اس طریقے سے ساتھ دینے سے انکار کیا اور فلیجی ممالک نے اپنا جو ہے نا پریشر اس کے اوپر بلڈ کیا یہ فیکٹر اس طرف جو ہے نا وہ کریٹ ہوئے
4: جی.
5: ایران ویسے ہی جو ہے نا سینکشنز اور سارے معاملات کو لے کر جو ہے نا وہ کافی مطلب کے پریشر میں تھا اور ڈونلڈ ٹرمپ کے دورے کے بعد چین کا بھی پریشر آیا ادھر سے پاکستان کا بھی ایک پریشر تھا کہ جس طرح ہم نے ایک بڑا مطلب دو ٹوک موقف اختیار کیا کہ اگر سعودی عرب کے اوپر حملہ ہوتا ہے تو پاکستان جو ہے وہ بہرحال اس سچویشن کے اندر اپنے آپ کو نیوٹرل نہیں رکھ سکتا ہمیں بہرحال سعودی عرب کو سجائی کھڑا ہونا ہے یا ہم اس کے ساتھ جو ہے نا وہ کھڑے ہوں گے تو یہ آپ دیکھ لیں کہ اگر اس سچویشن میں اگر آپ پاکستان کو جو ہے نا وہ ڈال دیں تو پھر بعد میں ہم سے گلانا کیجیے گا تو اس ساری سچویشن کے اندر بھارت ایران اور امریکہ جو ہے وہ اپنی اپنی جگہ کے اوپر کھڑے رہے لیکن پاکستان نے جو ہے نا وہ ہار نہیں مانی اور اب اگر یہ جو ہے نا وہ معاہدہ طے پاتا ہے کتنی دیر چلے گا چھ مہینے چلے گا سال چلے گا اور فیوچر کیا ہوگا یہ تو ابھی پریڈکٹ جو ہے نا وہ نہیں کیا جا سکتا لیکن بہرحال
4: اچھا ہم کوشش کریں گے جلدی جلدی آج سوال کر لیں کیونکہ اذان مغرب بھی ہے اور اس کے بعد پھر کالز بھی لینی ہیں اہم پاکستانی شخصیت کا ڈیٹا غیر ملکی خفیہ ایجنسی کو فروخت کرنے والا گینگ بے نقاب ہوا ہے چار کرندے گرفتار بھی ہوئے ہیں ان افراد کا سراغ بھی لگایا جا رہا ہے جو ملزمان کو ڈیٹا تک رسائی دے رہے تھے ڈی جی نیشنل سائبر کرائم انویسٹیگیشن نے کہا ہے کتنا حساس ڈیٹا ہے اور کیا کوئی زیادہ نقصان تو نہیں اس سے ہوگا
5: जी देखिए, जब हम डेटा की बात करते हैं तो ये डेटा खाली नाम और आईडी कार्ड नंबर, मोबाइल नंबर, पासपोर्ट नंबर, ये चीज नहीं होती। बुनियादी तौर पे जब आपकी ये इन्फॉर्मेशन जो है ना वो लीक होती है, और हसास और इम्पोर्टेंट जो शख्सियात होती हैं, चाहे वो उनका ताल्लुक आपकी हुक्मरान मतलब के हुक्मरानों से हो, वफाकी वज़रा हो, या फिर जो है ना वो एस्टेब्लिशमेंट के या फौज के जो है ना वो लोग हों, या ब्यूरोक्रेट्स हों, सीनियर जजेस हाजरात हों, जब इस तरह की इन्फॉर्मेशन लीक होती है तो उनके पास एक सोर्स आ जाता है आपको ट्रैक करने का, आपको जो है ना वो आपसे रब्ता करने का, आपको ब्लैकमेल करने का। उससे कोई ना कोई लीड आपको ऐसी मिल सकती है, आपको इन्फॉर्मेशन ऐसी मिल सकती है, आप किस तरह उठते बैठते किसके साथ जो है ना वो आप जाते हैं, क्योंकि मजीद फिर डाटा जो है वो निकलवाया जाता है ना कि आप किस तरह रबते में थे, और अगर आपको इस तरह की वो लीड जो है ना वो मिल जाए तो उन लोगों को मैनिपुलेट करना जो है वो आसान हो जाता है, रब्ता करना, उनको बताना कि हमारे पास आपसे मुतल्लिक जो है ये इन्फॉर्मेशन है, तो फिर दुश्मन एजेंसी जो है वो ऐसे लोगों को जो है ना फिर जो है ना वो इस्तेमाल करने। तो बाहर इस तरह का डाटा का जो लीक होना है वो इटसेल्फ ही एक बहुत बड़ी जो है ना, तो इसलिए कोशिश की जाती है कि अब वो जो डाटा जो है ना वो लीक ना हो, और अगर लीक हो जाता है तो फिर बाहर जो लोग इसके जिम्मेदार हैं
4: मोमना इकबाल साहिबा की हरासानी से मुतालिक इल्ज़ाम पर लीगी रहनुमा का भी अहम बयान आ गया है। मोमना इकबाल के नए होने वाले शौहर उनके मोबाइल में मेरी कोई वीडियो देखी तैश में आ गए, साकिब चदर का ये वीडियो बयान है। तो क्या MP साहब की बातों पर यकीन किया जा सकता है, क्या मामला इतना ही सीधा और सादा है, या अब इस पर तहकीक होगी कोई?
5: देखिए, जब तक NCCI ने उनको तलब नहीं किया था, मामला जो है वो टेकअप नहीं किया था, तब तक वो बिल्कुल खामोश थे, तब तक उन्होंने बिल्कुल कोई वजाहत देना, क्योंकि ये स्कैंडल या जो स्टोरी है वो तो 3-4 दिन पहले ही जो है ना मतलब कि वो अपनी इंस्टाग्राम के ऊपर लगा चुकी थी, तो उसकी फौरी तौर पर जो है ना बात हुई, तो ऐसी वजाहत जो है ना वो नहीं है कि हाँ तलब करने के बाद जो है ना ये वजाहत सामने आई है। अब कितनी सच्चाई है इसके अंदर, जो जो दावे उन्होंने किए हैं कि जी उनको फोन किया गया, उनको धमकी दी गई, उन्होंने मुकदमा जो है ना वो थाने के अंदर जो है ना वो दर्ज करवाया है, वो कहते हैं जी वालदा ने उनको फोन करके मुझे जो है ना वो माफी भी मांगी है, फिर वो कहते हैं कि जी ये मामला नया नहीं है, मेरा कुछ जो है ना वो 4-5 साल पुराना जो है ना वो ताल्लुक है, फिर वो ये भी क्लेम करते हैं कि जी काफी पैसे जो है ना वो उनको जो है ना वो दिए गए हैं मोमना साहिबा को, इनकी तरफ से करोड़ों रुपए जो है ना बताए जाते हैं तोहफों के अंदर जो है ना वो दिए गए हैं। तो फिर आप खुद सोच लें कि जो शख्स इतना कुछ लुटा रहा था, इतना कुछ दे रहा था, वो इतनी आसानी से पीछे नहीं हट सकता कि वो कह रहे हैं कि 8 महीने हो गए मेरा रास्ते कोई नहीं, मुझे तो पता भी नहीं कि उसकी शादी होने वाली है। तो ये जो है ना मतलब कि है वो थोड़े से जरा और लगते हैं, तो मेरे ख्याल से NCCI जब इन्वेस्टिगेट करेगी, और उन्होंने फोन जो है ना वो मांगा है जो है ना वो चदर साहब का, उनको अपना फोन जो है ना वो हैंड ओवर करना चाहिए, फोन मिलेगा, आप जो बातें क्लेम कर रहे हैं, जो वो बातें क्लेम कर रही है, फ्रेंडली होगा आपके फोन का,
4: ठीक बिल्कुल सही। अच्छा ना, उधर कराची कुकीन क्वीन अनमोल और पिंकी केस में भी अहम पेशरफ्त हुई, अदालत ने पिंकी का मजीद जिस्मानी रिमांड देने से इनकार कर दिया, जुडिशल रिमांड पर उनको जेल भेज दिया है। पुलिस ने एक साथ तफ्तीश मुकम्मल करी तो मजीद रिमांड कैसे दूँ, जज ने रिमार्क्स दिए, तो क्या पुलिस पिंकी को किस तरह से रिलीफ देने की कोशिश कर रही है या की है?
5: जी देखिए, ये ऑब्वियसली वैसा रिलीफ तो नहीं है कि जिसको हम कहेंगे वो बहुत उससे जो है ना मतलब ये कि वो पिंकी को वो फायदा को मतलब ये कि केसेस के हवाले से जो है या तफ्तीश के हवाले से उसको फायदा हो जाएगा, लेकिन हाँ पुलिस की नॉर्मल रूटीन ये होती है कि वो कोशिश करती है कि मुल्जिम को ज्यादा से ज्यादा देर अपनी तहवील में रखा जाए, और जितना हम ज्यादा से ज्यादा उसको इन्वेस्टिगेट कर सकते हैं तो उसके लिए कोशिश की जाती है कि एक एक करके जो केस होता है वो अदालत के सामने रखा जाता है, पहले एक केस की तफ्तीश मुकम्मल होती है। हमने खान साहब के केस में भी देखा कि खान साहब के केस में अदालत कैसी रही कि एक ही दफा में सारे मामला देख रहे हैं, तो हम आपको आप क्यों जो है तफ्तीश एक ही बारे में जो है मुकम्मल नहीं करते, वरना आपकी कस्टडी के अंदर मौजूद था, जब दोबारा पेश करते थे फिर नया केस जो है वो सामने रख देते थे, और उसके अंदर जो है ना जिस्मानी रिमांड जो है ना वो तलब कर लेते थे कि हमने इस केस के अंदर भी जो है ना वो इन्वेस्टिगेट करना है। यहाँ पे जो है ना वो उल्टा मामला हुआ है कि जो पुलिस है उसने तमाम केसेस एक ही दफा अदालत के सामने रख के जो है ना वो रिमांड दिया था, और अब उनके पास जो है ना वो मजीद गुंजाइश ही नहीं, जब जज साहब ने पूछा आपको मजदूर रिमांड जाए वो किस लिए चाहिए आपके पास, आपने तो इन्वेस्टिगेशन करनी होगी,
4: सही,
5: तो पुलिस के पास कोई जवाब नहीं।
4: ठीक, अच्छा, बिजली के बिलों के आड़ में नया फ्रंट हुकाम ने आवाम को खबरदार कर दिया, बाज अनासिर मुमकिन तौर पर गैर कानूनी मकासद हासिल करने की कोशिश कर रहे हैं, पावर डिवीजन ने वजाहत की, तो क्या फ्रॉड है और आवाम किस तरह से अपने आप को महफूज कर सकते हैं?
5: देखें, मिडिल क्लास लोगों के लिए या जो मतलब गरीब तबका है उसके लिए हुकूमत ने रिलीफ दिया है कि आपके जो बिजली के बिल है उसके ऊपर QR कोड लग के आया है, और बताया गया है कि आपको तकरीबन 50% का जो है रिलीफ दिया गया, अगर आपका टोटल बिल जो है वो 10,000 रुपए है तो حکومت آپ کو 5,000 روپے اور 5,000 روپے آپ کو جو ہے سبسڈی دے رہی ہے, لیکن اس سبسڈی کو کنٹینیو رکھنے کے لیے آپ اس کیو آر کوڈ کو اسکین کرنا ہے, ویب سائٹ آپ کے سامنے آئے گی, اس ویب سائٹ کے اوپر جا کے اپنے آپ کو رجسٹر کروانا ہے. اب یہ جو رجسٹر کروانے کا عمل ہے عام آدمی کیونکہ اس معاملے کو سمجھتا نہیں ہے, تو اب لوگوں کو ایس ایم ایس جو ہے نا وصول ہونے شروع ہو گئے ہیں کہ آپ تو حکومت جو ہے وہ سبسڈی دے رہی ہے اور آپ اس نمبر پہ یا اس ویب سائٹ پہ جو ہے نا وہ رابطہ کریں, اس نمبر پہ رابطہ کریں, وہاں پہ جو ہے نا جو ڈیٹیلس مانگی جا رہی ہیں وہ اس سے کافی مختلف ہیں جو حکومت کی بیٹھ رہے, اور جہاں سے جو ہے نا وہ کوشش کی جاتی ہے کہ لوگوں کا ڈیٹا لے کے پھر لوگوں سے رابطہ کیا جاتا ہے, موبائل ہیک کیے جاتے ہیں یا ان کو جو ہے نا جو ان کی موبائل اپلیکیشن ہیں بینک وغیرہ کی ان کو ہیک کر لیتے ہیں لوگوں.
4: بالکل ٹھیک, چلیں جناب وقت ہو چلا ہے آپ اذان مغرب کا, اور اس کے بعد پھر آپ کی لائیو کالز لیں گے. اسٹے ٹیون,
6: آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو ایف ایم 101.3. اسٹوڈیوز میں رابطے کے نمبر 4165930003. ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی اذان کا وقت ہو گیا ہے. دوسرے علاقوں کے رہنے والے اپنے مقامی نظام الاوقات کے مطابق مغرب کی نماز ادا کریں. ٹورانٹو اور اس کے گرد و نواح میں اذان مغرب. اللہ

0: マステラジオ。
1: टोरन्टोको आकाशमा नेपालीहरूको आवाज नमस्ते रेडियो भोइस अफ द नेपाली कम्युनिटीको कार्यक्रमलाई हरेक साताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 FM क्यानाडाको ग्रेट टोरन्टो एरिया र इन्टरनेट प्रविधि मार्फत हाम्रो वेबसाइट www.namasteradio.ca प्रत्यक्ष प्रसारण सुन्नुभएको र अहिले नमस्ते रेडियो को फेसबुक र टिकटक र मेरो पनि पर्सनल टिकटकबाट पनि हेर्नु भएको सम्पूर्ण दर्शकहरूमा म कार्यक्रम उद्घोषक एवं तपाईँको आवाजको साथी अनिल थापाको हार्दिक न्यानो अभिवादन र शुभ प्रभात। एसएसबी इन्टरटेनमेन्टद्वारा उत्पादित तथा प्रसारित यो साप्ताहिक नमस्ते रेडियोको कार्यक्रमलाई तपाईँहरूले आफ्नो समय अनुकूल जुनसुकै बेला हाम्रो वेबसाइट www.namasteradio.ca गई आर्काइभमा लगन गर्नुभएको खण्डमा सुन्न पनि सक्नुहुनेछ। आज May 23, 2026 तदनुसार 2083 साल जेठ 9 गते सप्तमी शनिबारको दिन आजको कार्यक्रममा सदाझै कर्णप्रिय गीत सङ्गीत सुनाउने साथै केही समसामयिक र यो नेपाल समस्याको समाचारहरू पनि लिएर आएका छौँ। त्यस्तै आजको कार्यक्रममा जिज्ञासा कार्यक्रम हामीले समावेश गरेका छौँ। जिज्ञासा कार्यक्रममा आजको हाम्रो अतिथि हुनुहुन्छ जो एउटा सक्सेसफुल इमिग्रेन्ट आफ्नो बाल्यकाल हङकङमा जन्मिनुभएका र यहाँको जीवन आफ्ना बिताइसकेका मिस्टर गोर्डन सुसँग हामी कुरा गर्नेछौँ जो हुनुहुन्छ को फाउन्डर ल्यान्डेड फर सक्सेस भन्ने एउटा मार्केटिङ र नेटवर्किङ इभेन्टको हुनुहुन्छ भने त्यस्तै द प्रेसिडेन्ट अफ नियाग्रा क्यानाडा इन्टरनेसनल फिल्म फेस्टिभल जुन यो जुनको 5, 6, र 7 तारिक नियाग्रा फल्समा हुँदैछ। त्यसको बारेमा हाम्रो उठेको जिज्ञासा मिटाउन उहाँसँग स्टुडियोमा हामीले निम्ताएको छौँ। उहाँसँग कुराकानी एकैछिनमा गर्नेछौँ तर कार्यक्रमको सुरुवात गरौँ यो पहिलो साङ्गीतिक कोसेली र त्यसपछि हाम्रो मदनजीले यो समाचार र समसामयिक विषयमा कुराकानीहरू गर्नेछ। सुनौ तपाईँको निम्ति गीत।